काले काले लहेरो दुर्गा जानु जाउन मुख्य तले भूषा होई अछि मोर सुळो गळई रोधी र मोर देहु केवल मधुमुखे दाहिण असुर मोहिसा श्रीलिंग